0: مظاہرہ کرنے کی ترغیب دی۔ ونپرتی ضلع کلکٹر آدرش سوربھ نے 1 نومبر 2023 سے قبل گریجویشن مکمل کرنے والے افراد سے اپیل کی ہے کہ وہ محبوب نگر رنگا ریڈی حیدرآباد گریجویٹ ایم ایل سی حلقے کی ووٹر فہرست میں اپنا نام درج کرائیں۔ انہوں نے کہا کہ فارم 18 کے ذریعے آن لائن یا تحصیلدار دفاتر میں 6 نومبر تک رجسٹریشن کرایا جا سکتا ہے۔ سابق ڈپٹی چیف منسٹر اور اسٹیشن گھنپور کے رکن اسمبلی کڈیم شری ہری نے ونپرتی اور کوٹاپلی دیہات میں سی سی سڑک اور اندرما ہاؤسنگ منصوبوں کا آغاز کیا۔ انہوں نے بی آر ایس اور بی جے پی کو تنقید کا نشانہ بناتے ہوئے کہا کہ انہیں ووٹ مانگنے کا اخلاقی حق نہیں ہے۔ انہوں نے علاقے میں جاری اہم ترقیاتی اقدامات بشمول دیودلا پروجیکٹ اور مجوزہ سڑکوں کے بنیادی ڈھانچے کا بھی ذکر کیا۔ نرمل ضلع کلکٹر بھاویش مشرا نے قاناپور سرکاری اسپتال کا اچانک معائنہ کیا اور مریضوں کو معیاری طبی خدمات کی فراہمی یقینی بنانے کے لیے محکمہ صحت کے حکام کو ہدایت دی۔ انہوں نے اسپتال کے اطراف صفائی اور ریکارڈ کی مناسب دیکھ بھال پر بھی زور دیا۔ جوگلمبا گدوال ضلع کے محکمہ حیوانات کے افسر وینکٹ رمنن نے منوپات منڈل کے جلاپورم گاؤں میں بھیڑ اور بکری پالنے والوں کے لیے حکومت کی نئی انشورنس اسکیم سے متعلق بیداری پیدا کی۔ انہوں نے مویشی مالکان کو مشورہ دیا کہ وہ مقررہ فیس ادا کر کے اپنی جانوروں کا انشورنس کرائیں اور مالی نقصانات سے بچاؤ کے لیے ان کی ٹیگنگ بھی کروائیں۔ آصف آباد ضلع کلکٹر کے ہریتر نے جینور پرائمری ہیلتھ سینٹر کے اچانک معائنے کے دوران بڑی مقدار میں زائد المیاد ادویات موجود پائے جانے پر عملے پر برہمی کا اظہار کیا۔ انہوں نے مستقبل میں ایسی غفلت پر سخت کارروائی کا انتباہ دیتے ہوئے عملے کو ہدایت دی کہ مریضوں کو سرکاری طور پر مفت فراہم کی جانے والی ادویات بر وقت تقسیم کی جائیں۔ جی ایم آر حیدرآباد انٹرنیشنل رپورٹ نے سینٹرم ایئر کے ذریعے ازبکستان کے شہر تاشقند کے لیے براہ راست پروازیں شروع کی ہیں۔ اس کے ساتھ ہی جنوبی ہند سے وسطی ایشیا کے لیے پہلی براہ راست رابطہ سروس قائم ہو گئی ہے۔ نئی پرواز ہفتے میں 2 مرتبہ چلائی جائے گی اور اس کے ذریعے حیدرآباد سے بین الاقوامی مقامات کی تعداد بڑھ کر 27 ہو گئی ہے۔ اس سروس سے کاروبار، طبی سیاحت اور تجارتی روابط کو فروغ ملنے کی توقع ہے۔ یدادری بھونگیر ضلع میں بی بی نگر اور گھٹکیسر ریلوے اسٹیشن کے درمیان کنڈا مادگو کے قریب ٹرین کی زد میں آ کر تقریباً 600 بھیڑیں ہلاک ہو گئیں۔ اس واقعے میں مالک کشتیہ کو تقریباً 20 لاکھ روپے کا نقصان ہوا ہے۔ سرکاری ویپ اور آلیر کے رکن اسمبلی بی الیہ نے جائے وقوع کا معائنہ کیا اور انچارج کلکٹر بھاسکر راؤ سے متاثرہ مالک کو فوری سرکاری امداد کا فراہم کرنے کا مطالبہ کیا۔ میدک ضلع کلکٹر پرتیما سنگھ نے حکام کو ہدایت کی ہے کہ خریف سیزن کے دوران کسانوں کی سہولت کے لیے ضلع بھر کے 518 دھان خریداری مراکز پر تمام ضروری انتظامات جلد مکمل کیے جائیں۔ تلنگانہ یوتھ کانگریس نے حیدرآباد کے بنجارہ ہلز میں واقع روی نارائن ریڈی آڈیٹوریم میں گگ ورکرز نیائے ابھیان کا انعقاد کیا، جس میں گگ ورکرز کی فلاح و بہبود اور حقوق پر توجہ مرکوز کی گئی۔ ہنمکنڈہ ضلع کے محکمہ زراعت کے افسر وجے چندراؤ نے کسانوں سے اپیل کی ہے کہ وہ 30 ستمبر کی آخری تاریخ سے قبل ڈیجیٹل فارمر رجسٹری میں اپنا نام ضرور درج کرائیں۔ انہوں نے خبردار کیا کہ رجسٹریشن نہ کرانے کی صورت میں کسان مرکزی اور ریاستی حکومت کی فلاحی اسکیموں کے فوائد سے محروم ہو سکتے ہیں۔ راجندر سلسلہ ضلع کلکٹر گریم اگروال نے الاریڈی پیٹ میں نویں پوشن ماہ کے تحت منا آنگنواڑی منا بادتیا پروگرام کے سلسلے میں 10 منٹ کی آگاہی تقریب کا افتتاح کیا۔ کلکٹر نے ابتدائی بچپن میں غذائیت اور حفظان صحت کی اہمیت پر بھی زور دیا۔ اور آخر میں سرخیاں ایک بار پھر، سابق صدر جمہوریہ رام ناتھ کووند نے حیدرآباد کے راج بھون میں گورنر شیو پرتاپ شکلا سے ملاقات کی، جہاں گورنر نے شال اور یادگاری تحفہ پیش کرتے ہوئے ان کا گرم جوشی سے استقبال کیا۔ تلنگانہ ہائی کورٹ نے ڈی جی پی کو ہدایت دی ہے کہ اسمبلی واقعے کے دوران خواتین ارکان اسمبلی کے ساتھ بدسلوکی کرنے والے پولیس اہلکاروں کی نشاندہی کر کے اسپیکر کو تفصیلی رپورٹ پیش کی جائے۔ مرکزی مملکتی وزیر برائے داخلہ بنڈی سنجے کمار نے انتخابی شکست کے لیے ای وی ایم اور الیکشن کمیشن کو ذمہ دار ٹھہرانے پر کانگریس پارٹی کو سخت تنقید کا نشانہ بنایا اور ایس آئی آر کے عمل کا دفاع کیا۔ ریاستی وزیر سیاحت جوپلی کرشنا راؤ نے تلنگانہ سیکرٹریٹ کے ملازمین کو ذہنی دباؤ کم کرنے اور کام کی جگہ پر تخلیقی صلاحیتوں کو فروغ دینے کے لیے کھیل، فنون اور ثقافتی سرگرمی میں حصہ لینے پر زور دیا۔ اور بی آر ایس لیڈر ہریش راؤ نے عدالت کی ہدایت کے باوجود کوڈنگل کے مدور علاقے میں غریب مکینوں کے مکانات کو بغیر پیشگی اطلاع منہدم کیے جانے پر وزیر اعلی ریونت ریڈی کو سخت تنقید کا نشانہ بنایا۔ خبریں ختم ہوئیں۔
1: آکاشوانی سماچار کے ساتھ میں وشال شرما۔ रक्षा मंत्री राजनाथ सिंह ने कहा है कि बदलती प्रौद्योगिकी, अनिश्चित परिस्थितियों और भौगोलिक चुनौतियों के बीच भारत को अपनी तैयारियों में भू रणनीतिक सोच और आकस्मिक परिस्थितियों से निपटने की योजना को महत्वपूर्ण स्थान देना होगा। नई दिल्ली में आज भारतीय नौसेना कमांडर्स सम्मेलन को संबोधित करते हुए श्री सिंह ने कहा कि वर्ष 2047 तक विकसित भारत के संकल्प को साकार करने में भारतीय नौसेना रणनीतिक आधार के रूप में काम कर रही है। रक्षा मंत्री ने कहा कि दक्षिण चीन सागर, भूमध्य सागर और अटलांटिक महासागर में भारतीय युद्धपोतों की मौजूदगी देश की ब्लू वाटर नौसैनिक क्षमता को दर्शाती है। विदेश मंत्री सुब्रमण्यम जयशंकर ने कहा है कि भारत और चीन के संबंध पिछले वर्ष की तुलना में इस समय बेहतर हैं। अमरीका के न्यूयॉर्क में एशिया सोसाइटी के कार्यक्रम में उन्होंने कहा कि सीमा गतिरोध का समाधान होने के बाद दोनों देशों के संबंधों में सुधार हो रहा है। डॉक्टर जयशंकर ने कहा कि द्विपक्षीय संबंधों में गिरावट दोनों देशों के हित में नहीं है और लंबे समय तक सीमा गतिरोध किसी भी देश के लिए लाभदायक नहीं है।
2: भारत अमेरिका संबंध और व्यापार समझौते पर वार्ता के बारे में विदेश मंत्री ने कहा कि दोनों देश ऐसी स्थिति में पहुंच गए हैं जहां व्यापार समझौते को लेकर समझ बनी है। डॉक्टर जयशंकर ने आतंकवाद के मुद्दे का जिक्र करते हुए कहा कि यह भारत के लिए विशेष रूप से महत्वपूर्ण मुद्दा है। विदेश मंत्री ने कहा कि रूस, यूक्रेन और ईरान खाड़ी संघर्षों ने विकासशील और अल्प विकसित देशों की अर्थव्यवस्था पर गंभीर प्रभाव डाला है। उन्होंने ऊर्जा की स्थिति पर चिंता व्यक्त करते हुए कहा कि बाजार में आपूर्ति को लेकर काफी कठिनाई है। उन्होंने कहा कि इसको लेकर अगर राजनीति की जाती है तो इसे बाजार की जटिलताएं और कीमतें बढ़ती हैं, जबकि इस समय कीमतों का स्थिर रहना बहुत जरूरी है। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से अमन यादव।
1: विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 की समीक्षा के लिए गठित संयुक्त संसदीय समिति जेपीसी की दूसरी बैठक नई दिल्ली स्थित संसदीय सौंध में आज हुई। गृह मंत्रालय और विधि तथा न्याय मंत्रालय के अधिकारी प्रस्तावित विधेयक के विभिन्न प्रावधानों पर सदस्यों को जानकारी दी। समिति शीतकालीन सत्र 2026 के पहले सप्ताह में संसद को अपनी रिपोर्ट सौंपेगी। कृषि मंत्री शिवराज सिंह चौहान ने कहा है कि सरकार किसानों की उपज का उचित और लाभदायक मूल्य दिलाने के लिए काम कर रही है। इसमें फसल प्रबंधन, वैज्ञानिक भंडारण और बेहतर विपणन व्यवस्था मजबूत करना शामिल है। श्री चौहान ने आज नई दिल्ली में राष्ट्रीय कृषि सम्मेलन रबी अभियान को संबोधित किया। उन्होंने तुअर, उड़द और मसूर की न्यूनतम समर्थन मूल्य पर 100% सरकारी खरीद सुनिश्चित करने की बात कही। श्री चौहान ने कहा कि किसानों को 48 घंटे के भीतर भुगतान करने की भी व्यवस्था की जाएगी। निर्वाचन आयोग ने राज्यसभा की 11 सीटों के लिए आज द्विवार्षिक चुनाव संबंधी अधिसूचना जारी कर दी। इनमें उत्तर प्रदेश की 10 और उत्तराखंड की 1 सीट शामिल है। आयोग ने पश्चिम बंगाल की राज्यसभा की 1 सीट पर उपचुनाव के लिए भी अधिसूचना जारी की है। नामांकन आज से शुरू हो गए हैं और मतदान 16 अक्टूबर को होगा। भारत के उच्चायुक्त दिनेश त्रिवेदी ने आज ढाका में बांग्लादेश के विदेश मामलों के राज्य मंत्री हुमायूं कबीर से शिष्टाचार भेंट की। उच्चायुक्त ने राज्य मंत्री के रूप में कार्यभार संभालने पर श्री कबीर को बधाई दी। इस दौरान दोनों पक्षों ने भारत और बांग्लादेश के बीच निरंतर सहयोग पर चर्चा की। इसमें दोनों देशों के लोगों के लिए पारस्परिक रूप से लाभकारी परिणामों पर विशेष बल दिया गया। नागर विमानन मंत्री के राममोहन नायडू ने कहा है कि भारत वैश्विक विमानन का एक प्रमुख केंद्र बनकर उभर रहा है। उन्होंने कहा कि देश विश्व का तीसरा सबसे बड़ा विमानन बाजार बनने की दिशा में अग्रसर है। श्री नायडू नई दिल्ली में आज रूट्स एशिया कार्यक्रम के बारे में जानकारी दे रहे थे। उन्होंने बताया कि देश में चालू हवाई अड्डों की संख्या 2014 में 74 से बढ़कर वर्तमान में 166 से अधिक हो गई है। भारत और केन्या के बीच समुद्री सहयोग को मजबूत करने के अंतर्गत भारतीय नौसेना का अग्रिम पंक्ति का गाइडेड मिसाइल फ्रिगेट आईएनएस तरकश आज पूर्वी अफ्रीकी देश केन्या के मोम्बासा बंदरगाह पहुंचा। आईएनएस तरकश की यह यात्रा 2 अक्टूबर तक चलेगी। जापान एशियाई खेलों में महिला 4x400 रिले टीम स्पर्धा में भारत ने स्वर्ण पदक जीता है। वहीं 4x400 पुरुष रिले स्पर्धा और इसी स्पर्धा के मिक्स्ड वर्ग में भारतीय टीम ने कांस्य पदक हासिल किया। निशानेबाज नीरू ढांडा ने महिला ट्रैप स्पर्धा में पहला व्यक्तिगत स्वर्ण पदक हासिल कर इतिहास रच दिया। भारत 6 स्वर्ण, 21 रजत, 25 कांस्य सहित 52 पदकों के साथ पदक तालिका में 10वें स्थान पर पहुंच गया है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
3: బిజినెస్ కి సంబంధించిన అన్ని విషయాలు, మెళకువలు, సూచనలతో రూపొందించిన కార్యక్రమం బిజినెస్ ముచ్చట్లు మీ వివిధ భారతి ఎఫ్ఎం 102.8 లో తప్పక ట్యూన్ చేసుకోండి. వివిధ భారతి ఎఫ్ఎం 102.8. రేపటి బిజినెస్ ముచ్చట్లలో విజయ తెలంగాణ డైరీ ద్వారా వ్యాపార అవకాశాలు, ఉపాధి అవకాశాలు అనే అంశం మీద విజయ తెలంగాణ డైరీ హైదరాబాద్ మార్కెటింగ్ డెప్యూటీ జనరల్ మేనేజర్ శ్రీ కె అరుణ్ కుమార్ గారు తెలియజేసే విషయాలు వింటారు.